0: नहीं होगी, यानी अगर आपकी खेत की कटाई हुई है और टोटल गंदम जो निकली है वो 948 नहीं 947 है, 1 किलो कम हो गया, तो अब आपके ऊपर जकात माफ है। लेकिन अगर 1 किलो ज्यादा हो गया उस पर या 948 पूरे हो गए तो फिर आपको जकात देनी होगी। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया 5 वसक से कम खजूर में जकात नहीं, यानी अगर किसी की ट्री पर या 1 या 2 या बाग है उसमें इतने फल आते हैं, यानी 948 किलो खजूर मसलन उतरती है, तो उस वक्त आपको फिर उशर देना होगा। वैसे सदका खैरात तो इंसान कुछ भी कर सकता है। फिर इसी तरह यह है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने जैसे मुनक्का खुश्क अंगूर पर जकात दी, तो इससे पता चलता है कि जो ड्राई फ्रूट्स उगते हैं, बादाम हो या मूंगफली वगैरह हो, तो इस पर भी फिर उश्र होगा। ऐसी सब्जियां और तरकारियां जो जल्द खराब नहीं होती, मसलन आलू प्याज वगैरह, इन पर तो ज़रई ज़कात होगी, लेकिन जो जल्द खराब होने वाली मसलन टमाटर करेले वगैरह, इन पर ज़रई ज़कात नहीं होती क्योंकि इनको फौरन फौरन निकालना पड़ता है। लेकिन अगर इनको आपने तिजारती मकसद के लिए उगाया हुआ है तो इनका जो प्रॉफिट होगा उस पर फिर ज़कात होगी। फिर फरमाया वला तुसरिफू, और इसराफ ना करो। इसराफ का मतलब होता है हद से बढ़ना, हद से ना बढ़ो। किस में हद से ना बढ़ो? नंबर 1 सदका करने में। जैसा कि तीसरे पारे में आपको बताया गया था कि एक सहाबी ने क्या किया, उनकी जितनी खजूरें उतनी सारी सदका कर दी और शाम को हाथ पे हाथ धर के बैठ के और मलामत करने लगे अपने आप, तो ये इसराफ में शामिल हो जाता है। यानी इतने हातमताई की औलाद ना बनो कि जो कुछ है सारा ही दे दो, बल्कि दो भी और अपने लिए भी रखो, क्योंकि खुद पे खर्च करना, बच्चों पे खर्च करना, रिश्तेदारों पे खर्च करना, ये भी एक किस्म का सदका ही होता है। और इसराफ का दूसरा माना क्या है? इसराफ का दूसरा माना खुद पर भी जरूरत से ज्यादा इस्तेमाल ना करो, मसलन ज्यादा खाओ नहीं, क्योंकि इसराफ की दोनों सूरतें नापसंदीदा है। लेकिन कितने अफसोस की बात है ना कि आजकल इसराफ अमारत की अलामत बन गया है, स्टेटस सिंबल बन गया है। यानी हम किसी हद पे नहीं रुकना चाहते, जरूरत पे नहीं रुकना चाहते, उससे ज्यादा खर्च करके ये दिखाना और बताना चाहते हैं कि हमारे पास बहुत है। और जिसका आमतौर पर हम शादी ब्याह और दूसरे जहां भी खर्च के मौके आते हैं उसमें अपना तर्ज अमल या स्पेंडिंग हैबिट्स जो एक दफा आप पहले जायजा ले चुके हैं, असल में इंसान ये सोचता है मेरा पैसा है, मैं जैसे चाहूं खर्च करूं। नहीं, तुम्हारा पैसा तो है लेकिन तुम अल्लाह के बंदे हो, तुम अपनी मर्जी के मालिक नहीं हो। तुम्हें कमाने में भी अल्लाह की मर्जी को देखना है और खर्च करने में भी उसकी रजा को देखना है। और वैसे भी आप देखें कि इकोनॉमिकली भी जब किसी मार्केट में बहुत ज्यादा स्पेंडिंग हैबिट्स हो जाती हैं तो उससे माशी तवाजुन जो है वो डिस्टर्ब हो जाता है। तो बुखल और इसराफ जो है किसी भी माशरे के लिए दोनों ही नुकसानदेह। बुखल क्या है? जरूरत होने के बावजूद खर्च ना करना। और इसराफ क्या है? जरूरत से जायद खर्च करना। हर मामले में इतदाल जरूरी है। तो वला तुसरिफू, इसराफ ना करो। इन्नहु ला युहिब्बुल मुसरिफीन, बेशक वो इसराफ करने वालों से मोहब्बत नहीं रखता। इसराफ करने से हो सकता है कि तुम्हारे नफ्स अम्मारा को बहुत सेटिस्फेक्शन हो, लेकिन नुकसान क्या होगा कि तुम अल्लाह के महबूब बंदों की सफ से बाहर हो जाओगे। जरा इमेजिन कीजिए कि एक कमरा है जिसमें अल्लाह के प्यारे बंदे बैठे हुए हैं, तो इतने में एक शख्स को कहा जाए कि तुम बाहर चले जाओ क्योंकि तुम मुसरिफ थे, तुम इसमें शामिल नहीं हो सकते। तो हम ये कहें नहीं, हमने तो अल्लाह आपकी खुशी के लिए बहुत खर्च किया था, हद से ज्यादा कर दिया था, तो ये रवैया भी पसंदीदा नहीं। इताअत की खूबसूरती क्या है? कि जिस हद पे वो रोकना चाहे, जितना वो पसंद करे उतना करना। क्योंकि इबादत का असल मकसूद क्या है, जरा सोचिए थोड़ी देर के लिए, इबादत का मकसद क्या है? अल्लाह को खुश करना ना। तो फिर कैसे करना है? जितने से वो खुश हो, जिस हद तक वो हमें जाने दे, अपनी मर्जी से हदों को नहीं फलांगना। वमिन अल अनाम, और मवेशी जानवरों में से। अनाम का लफ्ज जो है ये नून एन मीम से है, इसी से लफ्ज नेमत निकला है। और नेमत कहते हैं अच्छी हालत को, और नेमतुन वजन है फ़ेलतुन का, जो किसी हालत के माने को जाहिर करता है, यानी किसी भी चीज की हालत। और इसी से फिर लफ्ज नेमतुन है, اور یہ آرام اور آسائش کے معنوں میں آتا ہے، خوشحال ہونا، عیش و عشرت کی زندگی بسر کرنا، کسی کو خوشحال بنانا۔ بنیادی طور پر اونٹ کے لیے لفظ نعمن آتا ہے، اس لیے کہ عربوں کے لیے وہ سب سے بڑی نعمت تھے۔ کیسے؟ ان پہ سواری کرتے، ان کا گوشت کھاتے، دودھ پیتے، اسی کی کھال سے ان کے خیمے بنتے، تو بے شمار نعمتیں انہیں اونٹ کی وجہ سے میسر تھیں۔ اس لیے نعمن اصل میں اونٹ کے لیے استعمال ہوتا، اور اسی کی جمع پھر انعام تھی۔ پھر یہ لفظ عام ہوا، بکری، بھیڑ، اونٹ، گائے سب پر بولا جانے لگا۔ مگر ان جانوروں کو بھی انعام اس وقت کہتے ہیں جب ان میں اونٹ شامل ہو، یعنی اگر کہیں پر جانور اکٹھے ہیں یا مویشی جانور، تو ان کے مجموعے کے لیے انعام کب بولا جائے گا؟ جب اونٹ بیچ میں ہو، اگر اونٹ کو نکال دیا جائے تو پھر نہیں۔ ٹھیک ہے۔ حمولتن، حمولتن کا لفظ حمل سے ہے، حمل کا کیا مطلب ہوتا ہے؟ اٹھانا، بوجھ اٹھانا۔ حمولتن بوجھ اٹھانے والے ہیں، یعنی تمہارا بوجھ یا تمہارے سامان کا بوجھ اٹھانے والے، سواری کے کام آنے والے۔ اچھا، اب یہاں جو کہا گیا وَمِنَ الْأَنْعَامِ حَمُولَةً وَفَرْشًا، تو اس کا معنی کیا ہوگا؟ پھر مویشی جانور ہوں گے اس سے مراد، کیونکہ بعض تفاسیر میں لکھا ہوا تھا گھوڑے، خچر وغیرہ، تو اب وہ تو اس میں شامل نہیں ہو سکتے، کیونکہ سورۃ المائدہ کی شروع کی آیات بھی آپ دیکھیں تو اس میں کہا گیا کہ احلت لکم بہیمت الانعام۔ اگر ہم اس میں بار برداری کے لیے گھوڑے کا استعمال کریں، تو اگرچہ گھوڑے کی حرمت کے بارے میں کوئی ایسی چیز نہیں آتی کہ گھوڑا کھانا حرام ہے، لیکن نہیں کھایا جاتا عموماً، لیکن گدھے کے بارے میں واضح طور پر حدیث آتی۔ خیبر کے موقع پر لوگوں نے گدھے پکا کر ہنڈیا تیار کی ہوئی تھی اور کھانے ہی والے تھے کہ حکم ہوا کہ اللہ تعالیٰ نے ان کو حرام کر دیا، تو پکی ہوئی ہنڈیا الٹا دی گئی تھی۔ یعنی پکا کے کھانا گرانا کتنا مشکل کام ہے، لیکن ایسی آزمائشیں بارہا مسلمانوں پر آئیں تاکہ ایمان کا امتحان لیا جا سکے، کہ جب بھوک بھی ہو، ضرورت بھی ہو، اور اتنی محنت سے کھانا تیار بھی ہو، اور پھر اللہ کا حکم آ جائے کہ نہیں کھانا، تو انسان اپنا ہاتھ روک لے۔ آج ہم اپنے آپ کو دیکھیں کہ کیا ایسا کر سکتے ہیں، ہم اس کی کئی تاویلیں کر کے کھانے کی کریں گے۔ تو اب آپ دیکھیے کہ سورۃ المائدہ کے شروع میں کیا کہا گیا تھا، احلت لکم بہیمت الانعام الا ما یتلا علیکم، تمہارے لیے حلال کیے گئے بہیمت الانعام مگر جو تم پر پڑھے جائیں گے۔ اور پھر وہ آیت نمبر 3 میں جو حرام کیے گئے چیزیں ان میں سے ان کا ذکر کیا گیا تھا۔ تو یہاں پر اگر انعام میں سے حمولتن و فرشا ہو تو مراد کیا ہے؟ حمولتن بوجھ اٹھانے والے، خصوصاً اونٹ اور بیل۔ اونٹ انسانوں اور دوسری چیزوں کا بھی بوجھ اٹھاتا ہے، اور بیل خصوصی طور پر آپ نے دیکھا ہوگا کہ بڑے بڑے بوجھ ایک جگہ سے دوسری جگہ لے جانے کے لیے ان کو کارٹ میں استعمال کیا جاتا ہے۔ اور فرشا کا معنی کیا ہے؟ فرشا کا مطلب یہ ہے کہ جو چھوٹے قد کے ہوں، پستہ قد۔ فرش مصدر ہے، فرش نیچے کی چیز کو اصل میں تو کہا جاتا ہے۔ مراد ایسے جانور ہیں جن پہ بوجھ نہیں لادا جاتا، مثلا بھیڑ بکری وغیرہ، یا چھوٹے چھوٹے اونٹ۔ ابن عباس نے اس سے مراد بکریاں اور چھوٹے اونٹ لیے ہیں۔ اور فرشا اس معنی میں بھی ہو سکتا ہے کہ فرش کہتے ہیں نا بچھائی ہوئی چیز کو، تو بعض اوقات آپ نے دیکھا ہوگا کہ ان جانوروں کی کھال بچھانے کے کام بھی آتی ہے۔ اب تو بہت سے لوگ ڈیکوریشن کے طور پر بچھاتے ہیں، لیکن اس زمانے میں حقیقی معنوں میں استعمال ہوتی تھی جب کارپٹس کا اتنا رواج نہیں تھا، تو یہ ایک نیچرل کارپٹ کا کام بھی دیتے ہیں۔ وَمِنَ الْأَنْعَامِ، اور مویشی جانوروں میں سے، حَمُولَةً وَفَرْشًا، کچھ ایسے ہیں کہ جن پہ بوجھ لادا جا سکتا ہے اور کچھ بوجھ اٹھانے کے قابل نہیں۔ کلو، کھاؤ، مِمَّا رَزَقَكُمُ اللَّهُ، اس میں سے جو اللہ نے تم کو رزق دیا۔ ولا تتبعوا خطوات الشیطان، اور شیطان کے قدموں کی پیروی نہ کرو۔ شیطان کے قدموں کی پیروی کیا ہوتی ہے؟ یعنی حلال کو اپنے اوپر حرام کر لینا، کیونکہ کچھ لوگوں کو آپ نے دیکھا ہوگا وہ کبھی میٹ نہیں کھاتے، وہ حرام کے درجے میں میٹ کو ہاتھ نہیں لگاتے۔ اور عموماً لڑکیوں میں یہ عادت دیکھی گئی ہے کہ گوشت نہیں کھانا، تو یہاں پر کیا فرمایا؟ کلو کھاؤ، مما رزقکم اللہ، اس میں سے جو اللہ نے تمہیں رزق کے طور پر دیا ہے. ولا تتبعوا خطوات الشیطان، اور شیطان کے قدموں کی پیروی نہ کرو. کیوں؟ اس لیے کہ شیطان ایسے فلسفے سجھاتا ہے انسان کو. تو یہ کیا ہے؟ ایسی پابندیاں اپنے اوپر عائد کرنا، یہ شیطان کی پیروی ہے. انہ لکم عدو مبین، بے شک وہ تمہارا کھلا دشمن ہے. اور جیسا کہ اہل عرب کے بارے میں آپ جانتے ہیں کہ انہوں نے بحیرہ اور صائبہ اور وسیلہ اور حام اپنے لیے مقرر کر رکھے تھے، اور ان جانوروں کا وہ گوشت نہیں کھاتے تھے، نہ ان پہ سواری کرتے، نہ ان کا دودھ پیتے. فرمایا یہ خود ساختہ پابندیاں درست نہیں، حلال کو اپنے لیے حرام مت کرو. وآخر دعوانا ان الحمدللہ رب العالمین. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم.
1: خوشخبری، جرمن ہومیوپیتھی کلینک ساموں ودن بوٹا پیٹرول پمپ، کوٹلی کبیر روڈ میرا پر، کراچی اسلام آباد جو مشہور. ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم بی اسلام آباد، ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشین، سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ. ہر اربع خمیس جمعہ چھنچھر آچر سومر

0: कोई नहीं सो सकता, क्योंकि आज के दिन ज्यादा जरूरी है अच्छी नींद के लिए, सेहत के लिए।
1: मैं आपकी हम ख्याल हूँ और आपका आंसर बिल्कुल राइट है। बहुत शुक्रिया अनमोल, थैंक यू। ओके जी, अल्लाह हाफिज। रोजाना 8 घंटे, कम से कम 8 घंटे सोना चाहिए, यही है सवाल का दुरुस्त जवाब जो कि अनमोल ने हमें बताया है। और आपने मुझे बताना है सेकंड क्वेश्चन का आंसर, और ये बताना है किस मुल्क में स्नैक यानी सांप नहीं पाए जाते, कौन सा ये जो है ये कंट्री है जहां सांप नहीं पाए जाते, ये आपने हमें बताना है। ठीक है जी, और आपकी कॉल्स लेते हैं। अस्सलाम वालेकुम।
2: सलाम बाजी, क्या
1: हाल? अल्हम्दुलिल्लाह, मैं बिल्कुल ठीक ठाक। कौन बात कर रहा है? खुश आमदीद कहेंगे आपको। किस मुल्क में सांप नहीं पाए जाते, आपको मालूम है इस सवाल का जवाब?
2: 6 से 7 घंटे।
1: मैंने पूछा किस मुल्क में सांप नहीं पाए जाते।
2: सांप?
1: जी
2: बाजी, इसका पता नहीं है।
1: चलें, बहुत शुक्रिया, थैंक यू। और जिसको जवाब मालूम है ना वो डायल करे 0313-661-5688। अस्सलाम वालेकुम। जनाब वेलकम कहेंगे, कौन बात कर रहा
2: है?
1: खुश आमदीद कहते हैं आपको। किस मुल्क में सांप नहीं पाए जाते? नहीं जी नहीं, आपका जवाब बिल्कुल गलत है। गलती से मीरपुर खास मुल्क नहीं है, शहर है। थैंक यू, आपने अपनी कीमती राय से हमें आगाह किया। नेक्स्ट कॉलर, अस्सलाम वालेकुम।
3: वालेकुम सलाम,
1: वेलकम कहेंगे। यास्मीन, किस मुल्क में सांप नहीं पाए जाते?
3: अभी मेरे ख्याल में आयरलैंड में।
1: आयरलैंड है ये, आयरलैंड।
3: आयरलैंड
1: जी जी, आयरलैंड है, बस एक लफ्ज के फर्क से आपका जवाब गड़बड़ हो गया। यासीन बहुत शुक्रिया, चले जी। आयरलैंड है, आइसलैंड नहीं, आयरलैंड। ठीक है, ओके ओके, अल्लाह हाफिज। चलिए जी, ये तो भाई सवाल नंबर 2 तो हो गया टाइम टाइम फिश। नेक्स्ट क्वेश्चन आपने मुझे बताना है सवाल का जवाब, दुनिया का अमीर तरीन मुल्क कौन सा है। ये लेटेस्ट जो है आंसर्स देने, आपने ओल्ड वाली बुक्स में से आंसर नहीं देने, ठीक है? ये जदीद क्वेश्चंस हैं, इनके जो रिसेंटली आंसर्स होंगे वो ही जो है राइट काउंट किए जाएंगे। ठीक है जी, दुनिया का अमीर तरीन मुल्क कौन सा है? अस्सलाम वालेकुम। चलें, बहुत शुक्रिया लड़काना वालों का भी, आपका भी बहुत शुक्रिया, लेकिन आपका जवाब गलत है, थैंक यू। अच्छा जी, दुनिया का अमीर तरीन मुल्क कौन सा है ये आपने मुझे बताना है। ओके, अस्सलाम वालेकुम। चलिए जी, आपकी कॉल डिस्कनेक्ट हो गई है, और नेक्स्ट कॉलर, अस्सलाम वालेकुम।
4: वालेकुम सलाम,
1: भाई मैं बिल्कुल ठीक ठाक, कौन बात कर रहा है? अदा हाजी मोहम्मद मरी, दुनिया का अमीर तरीन मुल्क कौन सा है? चले, बहुत शुक्रिया, लेकिन आपका ख्याल बिल्कुल भी दुरुस्त ख्याल नहीं है, ये गलत ख्याल है, मतलब कि आपका जवाब गलत है। ओके, और नेक्स्ट जो है हमारे एक और कॉलर लाइन पर है, देखते हैं कौन है हमारे साथ। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम डीके, कैसी हैं आप? अल्हम्दुलिल्लाह, आई एम ऑल्सो गुड। दुनिया का अमीर तरीन मुल्क कौन सा है, क्या जवाब है सवाल का?
5: अमेरिका।
1: सेकंड कोई ऑप्शन?
5: अमेरिका नहीं,
1: नहीं जी, अमेरिका नहीं है।
5: अच्छा,
1: चलें, बहुत शुक्रिया आपका, थैंक यू।
5: Okay,
1: अल्लाह हाफिज। और दुनिया का अमीर तरीन मुल्क कौन सा है, ठीक है जी, ये आपने बताना है हमें। और नेक्स्ट कॉलर को शामिल करते हैं। अस्सलाम वालेकुम।
6: वालेकुम सलाम,
1: वेलकम कहेंगे अदा, कौन बात कर रहा है? ادا دنیا کا امیر ترین ملک کون سا ہے؟ ہاں جی غلط آنسر ہے آپ کا بھی. شاید سوال کچھ ڈیفیکلٹ ہو رہا ہے آپ لوگوں کے لیے. اور نیکسٹ کالر, السلام علیکم. وعلیکم السلام جناب, ویلکم کہیں گے. کون بات کر رہا ہے؟ کیا آنسر ہے ہمارے سوال کا, دنیا کا امیر ترین ملک کون سا ہے؟
2: آئرلینڈ.
1: بہت شکریہ, لیکن آپ کا جواب غلط ہے. اوکے, اور دنیا کا امیر ترین ملک کون سا ہے؟ السلام علیکم.
2: وعلیکم السلام باجی, یوری کا خالق ناصری بات کر رہا ہوں.
1: ویلکم کہیں گے. ادا کیا جواب ہے سوال کا؟
2: کہنا.
1: چلیں آپ کا جواب بھی غلط ہے. اوکے, اور کچھ اور بھی لسنرز کو ہم موقع دیں گے. السلام علیکم.
2: وعلیکم السلام.
1: ویلکم کہیں گے ادا عزیز. دنیا کا امیر ترین ملک کون سا ہے؟
2: جاپان.
1: یہ جواب بھی غلط ہے.
2: جاپان بھارت ہے.
1: آپ نے مجھے بتانا ہے. اوکے, نیکسٹ کالر, السلام علیکم.
2: وعلیکم السلام بھائی.
1: جناب ویلکم کہیں گے آپ کو. کون بات کر رہا ہے؟ ویلکم کہیں گے. ادا آپ کو معلوم ہے اس سوال کا جواب, دنیا کا امیر ترین ملک کون سا ہے؟
2: اصل میں جواب ہے لکھا ہوا یہاں.
1: چلیں لائٹ آنسر میں بتا دیتی ہوں. بہت شکریہ, آپ کا تکا بھی ہم تک پہنچا. تھینک یو. میں بتا دیتی ہوں رائٹ آنسر. چلیں کوئی ایشو
2: نہیں.
1: چلیں ٹھیک ہو گیا. بہت شکریہ, آپ شام لے پروگرام ہوئے. تھینک یو. میرے تمام تر لسنرز موسیز لسنرز کو میں بتا دیتی ہوں رائٹ آنسر. چلیں ایک کال اور لے لیتے ہیں پھر بتاتے ہیں. السلام علیکم.
4: وعلیکم السلام
1: جناب, ویلکم کہیں گے. کون بات کر رہا ہے؟
4: حافظ لکھنوی بات کر رہا ہوں. تیرا مورد
1: خوش آمدید کہیں گے. دنیا کا امیر ترین ملک کون سا ہے؟
4: دنیا کا بہترین ملک جو ہے وہ ہے پاکستان.
1: ٹھیک ہو گیا, آپ کا بھی جواب بہت شکریہ. اور آپ کے جواب کے بعد جو ہے میں آپ کو درست آنسر بتاؤں. اسی لیے کہتے ہیں نا کہ بندہ کلاس میں سیٹ پر آگے بیٹھے. اب یہ سارا جو ہے نا پچھلی والی سیٹ پہ بیٹھنے کا نتیجہ ہے کہ آپ لوگ جو اتنے آسان سوالوں کے جواب نہیں دے پا رہے. اچھا جی, یہ کون ہے ہمارے ساتھ؟ او مائی گاڈ, اسما بہت شکریہ آپ کا. دل والے گروپ سے درگاہ لشکر شاہ سے شام مراد مری فاروق مری سانگ. اوکے, بہت شکریہ. اور تھینک یو اسما, دعاؤں کے لیے بہت شکریہ آپ کا. تھینکس الاٹ. تھینک یو اسما, پیار کے لیے ڈھیروں ڈھیر شکریہ. اوکے جی, رائٹ آنسر میں آپ کو بتا دیتی ہوں. لکسمبرگ ہے دنیا کا امیر ترین ملک. اور یہ جدید کوئسچنز ہیں, ٹھیک ہے. اولڈ جو کوئسچنز ہیں ان کے آنسر شاید چینج ہو, لیکن لیٹسٹ موجودہ جو صورتحال ہے اس کے حوالے سے لکسمبرگ جو ہے وہ دنیا کا امیر ترین ملک ہے. اور یہ رائٹ آنسر مجھے کسی نے بھی نہیں بتایا. انفارچونیٹلی کوئی بھی درست آنسر نہیں بتا پایا. اچھا طاہر بھائی سسٹر, السلام علیکم. طاہر بھائی, ارے واہ, کیا کہنے آپ کے. رب آپ کی کمائی میں ڈھیروں ڈھیر برکت دے, آپ کو بہت نوازے. اور معذرت خواہوں طاہر بھائی, آپ کا آنسر بھی رانگ ہے. گڈ لک, تھینک یو سو مچ, آپ ہمیں جوائن کیا, آپ نے ہمیں احساس دلایا کہ آپ بھی ہمیں سن رہے ہیں. اوکے جی, اور جناب اب وقت ہے کہ آپ سے جو ہے آپ کو بریک کی جانب لے جائیں, تو بریک کے بعد آپ کو اگین جوائن کرتے ہیں.

0: خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ہن میں موجود وائٹامن ای بیڈز ائی جدید مائکرو بیڈز فارمولو اواں جی اسکن کے بنائے نکھری ائی چمکدار صرف بن دیہن میں ڈارک سپاٹس کے کرے ختم ائی دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر ڈی جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
1: आशिक होंडा शोरूम मेहरा पर एटलस होंडा मोटरसाइकिल जो पर एतमाद आई मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक